0: आकाशवाणी से पेश है खबरनामा। आदाब, खबरनामे के साथ मैं अर्जुमंद अली खान। पहले इस वक्त की खास खास खबरें। वजीर आजम नरेंद्र मोदी और जापान की उनकी हम मनसब सनाए तकाईची ने हर तरह की दहशतगर्दी और पुरतशद्दुद इंतहा पसंदी की सख्त मजम्मत की है। इंतखाबी कमीशन ने तृणमूल कांग्रेस के तंजीमी इंतखाबात और दस्तखत करने के मजाज ओहदेदारों के बारे में पार्टी के हरीफ ग्रुपों के दावों के सिलसिले में दोनों ग्रुपों से जवाब तलब किए हैं। सालाना श्री अमरनाथ यात्रा जम्मू कश्मीर में पहलगाम और बालतल दोनों रास्तों से शुरू हो गई है। ईरान के रहबर आला मुश्तबा खामनाई सिक्योरिटी खदशात की वजह से अपने वालिद आयतुल्ला अली खामनाई की आखिरी रसूम में शिरकत नहीं करेंगे। स्पेन ऑस्ट्रिया को 3-0 से हराकर फीफा वर्ल्ड कप के प्री क्वार्टर फाइनल में पहुंच गया है और बीसीसीआई ने अगले महीने श्रीलंका के खिलाफ होने वाली दो टेस्ट मैचों की सीरीज की तारीखों का ऐलान कर दिया है। अब खबरें तफसील से। वजीर आजम नरेंद्र मोदी और जापान की उनकी हम मनसब सनाए तकाईची ने पाकिस्तान से फैलाई जाने वाली सरहद पार की दहशतगर्दी समेत हर तरह की दहशतगर्दी और पुरतशद्दुद इंतहा पसंदी की सख्त मजम्मत की है। 16वीं भारत जापान सालाना सरबराह मीटिंग के मुश्तरका बयान में कहा गया है कि दोनों रहनुमाओं ने पिछले साल 22 अप्रैल को जम्मू कश्मीर के पहलगाम में दहशतगर्दाना हमले की भी सख्त अल्फाज में मजम्मत की है। दोनों लीडरों ने पिछले साल 29 जुलाई की अक़्वाम-ए-मुत्तहिदा सलामती कौंसिल की निगरानी टीम की रिपोर्ट का भी नोटिस लिया है जिसमें रेजिस्टेंस फ्रंट नाम के ग्रुप का तस्करा किया गया है। पेश है एक रिपोर्ट।
1: दोनों वज़राए आज़म ने पिछले साल 10 नवंबर को दिल्ली में दहशतगर्दाना हमले की भी सख्त अल्फाज में मजम्मत की। दोनों रहनुमाओं ने इस बात पर जोर दिया कि इस काबिल मजम्मत हरकत के लिए जिम्मेदार इसकी साजिश रचने वालों और सरमाया फराहम करने वालों को बिला ताखिर कानून की गिरफ्त में लिया जाए। उन्होंने अलकायदा, दाइश, लश्कर तैयबा, जैश मोहम्मद और उनकी ज़ेली तंजीमों समेत उन सभी दहशतगर्द ग्रुपों के खिलाफ ठोस कार्रवाई की ज़रूरत पर जोर दिया जो अक़्वाम-ए-मुत्तहिदा की फहरिस्त में शामिल हैं। दोनों वज़राए आज़म ने दहशतगर्दों की महफूज पनाहगाहों के खात्मे, दहशतगर्दी के लिए सरमाया फराहम करने के नेटवर्क को ख़त्म करने और दीगर मुल्कों में जराइम के साथ उनकी साजबाज नीज सरहद पार से दहशतगर्दों की नकल व हरकत रोकने के लिए पुख्ता कार्रवाई की ज़रूरत पर भी जोर दिया। एक मजबूत और खुशहाल भारत बहरुल काहिल खित्ते के मुश्तरका मकसद के ताल्लुक से दोनों वज़राए आज़म ने हम ख्याल मुल्कों में इश्तराक को बढ़ाने के अपने अहद को दोहराया। उन्होंने क्वाड फ्रेमवर्क के तहत लगातार पेशरफ्त का खैर मकदम किया और अमली तआवुन बढ़ाने के अपने अज़्म का एआदा किया। दोनों रहनुमाओं ने इलाकाई इस्तेहकाम को मजबूत बनाने और अमन व खुशहाली को फ़रोग़ देने की खातिर आसियान के मेंबर मुल्कों के साथ इश्तराक की अहमियत को भी उजागर किया। दिल्ली से सकलैन अख्तर की रिपोर्ट के साथ खबरनामे के लिए मैं असदुल्ला।
0: भारत और जापान ने दोतरफा खसूसी क्लीदी और आलमी साझेदारी के एक बुनियादी सतून के तौर पर इकतसादी सिक्योरिटी की अहमियत के तई अपने मुश्तरका अहद का इदा किया है। इकतसादी सिक्योरिटी से मुतालिक इश्तराक के बारे में भारत जापान मुश्तरका ऐलानिये में कहा गया है कि इकतसादी सिक्योरिटी साझेदारी बाहमी एतमाद, मुश्तरका अकदार और मुतालिका मफादात पर मबनी है और इससे इस बात की अक्कासी होती है कि दोनों मुल्कों की खुशहाली, सलामती और इकतसादी मुस्तकबिल मजबूती के साथ बाहम मुंसलिक हैं। इसमें यह भी कहा गया है कि यह ऐलानिया इस बात का भी मजहर है कि जदीद तर्ज पर ढाले गए आज़ादाना और खुला भारत बहरुल काहिल नीज मुख्तलिफ खित्तों में सिक्योरिटी और तरक्की के लिए बाहमी और जामे इकदामात के दरमियान तालमेल से तरफेन को इकतसादी सिक्योरिटी इश्तराक मजीद बढ़ाने के लिए मतलूबा जहत मिलती है। दोनों मुल्क 5 अहम शोबों में दोतरफा इश्तराक को मुस्तहकम करेंगे जिनमें सेमीकंडक्टर, अहम मादनियात, इंफॉर्मेशन और मवासलाती टेक्नोलॉजी, माहौलियात के लिए साजगार तवानाई और दवासाजी के शोबे शामिल हैं। इंतखाबी कमीशन ने तृणमूल कांग्रेस के तंजीमी इंतखाबात और दस्तखत करने के मजाज ओहदेदारों के बारे में पार्टी के हरीफ ग्रुपों के दावों के सिलसिले में दोनों ग्रुपों से जवाब तलब किए हैं। मजीद तफसील हमारे नामा निगार से।
2: انتخابی کمیشن نے ایک بیان میں کہا ہے کہ اس نے ترنمول کانگریس کے تنظیمی چناؤ اور دستخط کرنے کے مجاز پارٹی کے اہلکاروں کے بارے میں دونوں حریف گروپوں کے دعووں اور ان کے جوابی دعووں کے تعلق سے ممتا بینرجی اور پارٹی کی ایک اور لیڈر ریتا برتا بینرجی کو الگ الگ مراسلے بھیجے ہیں۔ انتخابی کمیشن نے کہا ہے کہ دونوں فریقوں کے ہدایت دی گئی ہے کہ وہ پیر کو شام 5:30 بجے تک اپنے اپنے جواب پیش کرے۔ پارٹی کے تنظیمی ڈھانچے اور اس کے کام کرنے کی اتھارٹی کے معاملے پر ترنمول کانگریس کا تنازع انتخابی کمیشن کے سامنے چلا گیا ہے۔ اس طرح کے تنازعات میں چناؤ نشان الاٹ کرنے سے متعلق حکم کے تحت کارروائی کی جاتی ہے۔ اس کے تحت انتخابی کمیشن حریف گروپوں کے دعووں، متعلقہ دستاویزات اور دلائل کا جائزہ لینے کے بعد ہی کوئی فیصلہ کرتا ہے۔ دلی سے چراغ جھا کی رپورٹ کے ساتھ خبر نامے کے لیے میں شمیم عرفان۔
0: ایران کے رہبر اعلیٰ مشتبہ خامنہ ای سیکورٹی وجوہات کے سبب اپنے والد سابق رہبر اعلیٰ آیت اللہ علی خامنہ ای کی آخری رسوم میں شامل نہیں ہوں گے۔ بھارت میں موجودہ لیڈر کے نمائندے آیت اللہ حکیم الہی کے مطابق خطرات اور نظر رکھے جانے کے خدشات کے سبب ان کا شامل ہونا غیر محفوظ ہو سکتا ہے۔ اس سے قبل بدھ کے روز ایران کے وزیر خارجہ سید عباس عراقچی نے امریکہ کو شدید وارننگ جاری کی۔ سوشل میڈیا کی ایک پوسٹ پر انہوں نے کہا کہ امریکی صدر ڈونلڈ ٹرمپ پر انہوں نے زور دیا کہ وہ اپنے قریبی اتحادی اسرائیل سے ایران کو دھمکانے سے گریز کرنے کو کہیں۔ اسرائیل کے وزیر دفاع اسرائیل کاٹس کی جانب سے یہ کہے جانے کے بعد کہ ایران کے رہبر اعلیٰ مشتبہ خامنہ ای کی موت یقینی ہے، ایران کے وزیر خارجہ نے سخت رد عمل ظاہر کیا تھا۔ انہوں نے کہا کہ ایرانی قیادت کو کسی بھی خطرے کا شدید جواب دیا جائے گا۔ ایران اور عراق میں 4-9 جولائی تک سابق رہبر اعلیٰ آیت اللہ علی خامنہ ای کی آخری رسوم ادا کی جائیں گی۔ بہار کے گورنر لیفٹیننٹ جنرل ریٹائرڈ سید عطا حسنین اور خارجی امور کے وزیر مملکت پابترا مارگریٹا ایران کے رہبر اعلیٰ آیت اللہ سید علی خامنہ ای کی آخری رسوم میں شرکت کے لیے آج ایران جائیں گے۔ وزارت خارجہ نے کہا ہے کہ آخری رسوم میں ان کی موجودگی تہذیبی رابطوں کی اہمیت کو اجاگر کرتی ہے، جو عوام سے عوام کے درمیان رابطوں سمیت دونوں ملکوں کے مابین سیاسی اور اقتصادی رابطوں کو ایک مستحکم بنیاد فراہم کرے گی۔ لوک سبھا کے اسپیکر اوم برلا آج کولکاتہ میں مغربی بنگال اسمبلی کے نئے منتخب ارکان کے لیے 2 روزہ تربیتی پروگرام کا افتتاح کریں گے۔ اس کا مقصد نئے منتخب ارکان کو کمیٹی نظام، مالی نگرانی، پارلیمانی مراعات اور قانون سازی میں ابھرتے ہوئے ڈیجیٹل پہلوؤں سمیت پارلیمانی اور قانون سازی کے کام کاج کے مختلف امور سے روشناس کرانا ہے۔ پنچایتی راج کی وزارت آج نئی دلی میں پنچایتی راج کے ریاستی وزراء کی ایک قومی ورکشاپ کا انعقاد کرے گی تاکہ 16ویں مالیاتی کمیشن کی سفارشات پر تبادلہ خیال کیا جا سکے۔ اس ورکشاپ کی صدارت پنچایتی راج محکمے کے مرکزی وزیر راجیو رنجن سنگھ عرف للن سنگھ کریں گے، جبکہ اس میں ریاستی وزیر مملکت پروفیسر ایس پی سنگھ بگھیل بھی موجود رہیں گے۔ یہ خبرنامہ آکاشوانی سے نشر کیا جا رہا ہے۔ سالانہ شری امرناتھ یاترا جموں و کشمیر میں پہلگام اور بالتل دونوں راستوں سے شروع ہو گئی ہے، جو 57 دن تک جاری رہے گی۔ امید ہے کہ ملک بھر سے لاکھوں عقیدت مند پوتر امرناتھ گفا کے اس سفر میں شامل ہوں گے۔ عقیدت مند تقریباً 3,888 میٹر کی بلندی پر واقع پوتر امرناتھ گفا جا کر بھگوان شیو کا آشیرواد لیتے ہیں اور فطری طور پر برف سے بنے شیولنگ کے درشن کرتے ہیں۔ یہ یاترا رکشا بندھن کے تہوار کے ساتھ 28 اگست کو ختم ہو جائے گی۔ ہمارے نامہ نگار نے بتایا ہے کہ آج صبح خواتین اور بچوں سمیت 4,800 سے زیادہ افراد پر مشتمل یاتریوں کا پہلا جتھا ننون اور بالتل کے بنیادی پڑاؤ سے امرناتھ گفا کے لیے روانہ ہوا۔ مزید تفصیل ہمارے نامہ نگار سے۔
3: بم بم بولے اور ہر ہر مہادیو کے نعروں کے بیچ آج صبح ہزاروں کی تعداد میں یاتری امرناتھ جی کی مقدس غار کی طرف روانہ ہو گئے۔ 57 روزہ اس یاترا کے دوران لاکھوں یاتری ننون، پہلگام اور بالتل کے راستوں سے سفر کر کے بابا برفانی کے یہاں اپنی حاضری دیں گے۔ دونوں راستوں پر حکام نے طبی کیمپوں، آرام گاہوں، لنگر خانوں، پینے کے پانی کی سہولیات جیسے جامع انتظامات کیے ہیں۔ دریاسنا یاتریوں کا دوسرا قافلہ آج صبح جموں سے روانہ ہو چکا ہے اور توقع ہے کہ یہ قافلہ آج سے پہر وادی پہنچ جائے گا۔ آکاشوانی خبروں کے لیے میں سری نگر سے اشفاق شاہ۔
0: یوکرین کی راجدھانی کیف پر روس کی جانب سے ڈرون اور میزائل کے بڑے حملوں میں 27 افراد ہلاک اور دیگر 90 زخمی ہو گئے ہیں۔ کیف میں خاص طور سے رہائشی عمارتوں اور شہری بنیادی ڈھانچے کو 30 مقامات پر نقصانات کی خبر ہے۔ روس کی وزارت دفاع نے ایک بیان میں کہا ہے کہ یوکرین کی جانب سے اس کے شہری بنیادی ڈھانچے پر طویل سلسلے کے حملوں کے جواب میں بدھ کی رات یہ حملے کیے گئے۔ تھائی لینڈ میں شمال مشرقی مکدہن صوبے میں 11 سال کے ایک لڑکے نے ایک پک اپ ٹرک یاترا کے لیے جانے والے راہبوں کے ایک گروپ سے ٹکرا دیا۔ اس واقعے میں 9 راہبوں کی موت ہو گئی۔ 13 دیگر زخمی راہبوں کو اسپتال میں داخل کرایا گیا ہے اور ان میں سے 3 کی حالت نازک بتائی گئی ہے۔ پولیس کے مطابق مذکورہ لڑکے کو حراست میں لے لیا گیا ہے۔ جنوب مغربی مانسون دلی میں مزید آگے بڑھ گیا ہے۔ یہ گجرات کے کچھ اور حصوں، اتر پردیش کے بقیہ حصوں، مدھیہ پردیش کے زیادہ تر حصوں اور ہریانہ، پنجاب اور راجستھان کے کچھ حصوں کی جانب بھی بڑھ رہا ہے۔ موسمیات کے محکمے نے گجرات، کونکن، گوا، مدھیہ مہاراشٹر، اوڈیشہ اور مغربی مدھیہ پردیش میں کہیں کہیں بہت شدید بارش اور کہیں بہت زیادہ شدید بارش کی پیشگوئی کی ہے۔ دلی میں مطلع ابرارود رہنے کے امکانات کے ساتھ ساتھ دن میں ہلکی بارش ہو سکتی ہے۔ خواتین کے آئی سی سی ٹی ٹوینٹی عالمی کپ کے دوسرے سیمی فائنل میں میزبان انگلینڈ جنوبی افریقہ کو

संगीत एउटा यस्तो कला हो जसले मानिसभित्र लुकेका सृजनशीलता, संवेदना र सकारात्मक सोचलाई जागृत गराउँछ। यसले समाजमा प्रेम, सद्भाव र एकताको भावनालाई फैलाउनलाई मद्दत गर्छ। र अब यसै क्रममा अब सुनौ नरेन्द्र गुरुङ अनि उत्तम प्रधानको स्वरमा लोक भाकाहरू, सङ्गीत अजनीशको।

संगीत केवल मनोरञ्जनको माध्यम मात्र होइन, यो मानव हृदयको भाषा हो। यसले शब्दले व्यक्त गर्न नसकेका भावना, पीडा, प्रेम, आशा र खुसीलाई सहज रूपमा अभिव्यक्त गर्दछ। र अबको क्रममा आधुनिक गीत स्वीकार्नुहोस् विष्णु थापाको स्वरमा, शब्द अनि सङ्गीत जीवनदीपको।

0: लोक तथा आधुनिक गीतहरूको प्रस्तुतिपछि अबको क्रममा समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले वार्षिक अमरनाथ यात्रालाई देशको आध्यात्मिक परम्परा र सांस्कृतिक एकताको अनन्त अध्याय भएको बताउनुभयो। वित्त मन्त्री निर्मला सीतारमणले भारत र फ्रान्स बीचको रणनीतिक साझेदारी लगातार बलियो हुँदै गएको बताउनु भएको छ।

0: पश्चिम बंगाल विधानसभाका नवनिर्वाचित सदस्यहरूका लागि दुई दिने संसदीय तथा विधायी कार्यक्रम सुरु भएको छ। भूकम्प प्रभावित भेनेजुएलामा भारतले अपरेसन अमिस्ताद अन्तर्गत मानवीय र चिकित्सा सहायतामा अझ तीव्र गरेको छ। मौसम विभागले गुजरात, कोंकण, गोवा, मध्य महाराष्ट्र, उडिसा र पश्चिम मध्य प्रदेशमा भोलिसम्म मुसुलधारे वर्षाको लागि रेड अलर्ट जारी गरेको छ अनि अल्जेरियालाई 2-0 गोल अन्तरले पराजित गर्दै स्विजरल्यान्ड फिफा विश्वकपको अन्तिम 16 प्रवेश गरेको हो। सुनो समाचार विस्तारमा। श्री अमरनाथजीको यात्रा आज बिहान जम्मू काश्मीरको पलगाम र बालतल मार्गबाट सुरु भएको छ। सन्तम दिन लामो तीर्थयात्राको क्रममा देशभरिबाट लाखौं तीर्थयात्रीहरू अमरनाथ गुफा मन्दिरको दर्शन गर्नेछन्। भगवान शिवको आशीर्वाद लिन र प्राकृतिक रूपमा बनेको बरफको शिवलिङ्गको दर्शन गर्न भक्तहरू लगभग 3,888 मिटरको उचाइमा रहेको पवित्र अमरनाथ गुफामा जाने गर्छन्। यो यात्रा 28 अगस्तका दिन रक्षाबन्धनको दिन समापन हुनेछ।
1: हजारों की तादाद में यात्री इस समय धार्मिक उत्साह के साथ पवित्र गुफा में भगवान शिव के आशीर्वाद लेने और शिवलिंग के दर्शन करने के लिए आगे बढ़ रहे हैं। यात्रा के दोनों रास्तों पर यात्रियों को पानी, भोजन और विश्राम स्थल उपलब्ध कराए गए हैं ताकि इस कठिन यात्रा के दौरान उनकी सुविधा और सुरक्षा सुनिश्चित की जा सके। उत्साहित यात्रियों ने सुविधाओं और व्यवस्थाओं की सकारात्मक प्रशंसा की है।
0: उपराष्ट्रपति सीपी राधाकृष्णनले जम्मू काश्मीरमा वार्षिक अमरनाथ यात्राका लागि शुभकामना दिनुभएको छ। सोसल मिडिया पोस्ट गर्दै उपराष्ट्रपतिले अमरनाथ यात्रा सबैभन्दा पुरानो तीर्थस्थलमध्ये एक भएको बताउँदै यसले देशको आध्यात्मिक सम्पदा र आस्थालाई जोड दिने बताउनुभयो। श्री राधाकृष्णनले भन्नुभयो, सदियौंदेखि श्रद्धालुहरूले श्री अमरनाथ गुफा मन्दिरको दर्शन गर्दै आएका छन् र यो यात्राले राष्ट्रको एकता, सद्भाव र आध्यात्मिक मूल्यहरूलाई प्रतिबिम्बित गर्दछ। प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू काश्मीरमा वार्षिक अमरनाथ यात्रा गर्ने तीर्थयात्रीहरूलाई शुभकामना दिनुभएको छ। तीर्थयात्रीहरूलाई लेखेको पत्रमा श्री मोदीले वार्षिक अमरनाथ यात्रालाई देशको आध्यात्मिक परम्परा र सांस्कृतिक एकताको अनन्त अध्यायको रूपमा वर्णन गर्नुभयो। बाबा बर्फीनाको दिव्य दर्शन लाखौँ भक्तजनको जीवनमा अविस्मरणीय र अत्यन्त शुभ अनुभूति भएको उहाँले बताउनुभयो। प्रधानमन्त्रीले विश्वास व्यक्त गर्दै भन्नुभयो, अमरनाथ यात्राले विश्वास, सांस्कृतिक एकता र सेवाको मूल्यहरूलाई बलियो बनाइरहेका छन्। गृहमन्त्री अमित शाहले अमरनाथ यात्रा सनातन संस्कृतिप्रति अटुट भक्ति, धैर्य र संयमको पवित्र प्रतीक भएको बताउनु भएको छ। सोसल मिडियामा एक पोस्टमा श्री शाहले भन्नुभयो, केन्द्र सरकारले सम्पूर्ण मार्गमा उच्च स्तरीय व्यवस्था गरेको छ जसमा सुरक्षा व्यवस्था, क्युआर कोडमा आधारित दर्ता र श्रद्धालुका लागि आवास, स्वास्थ्य सेवा र विपद व्यवस्थापनको सुविधा समावेश गरिएको छ। गृहमन्त्रीले बाबा बर्फानीका तीर्थयात्रीहरूलाई पनि शुभकामना दिनुभयो। वित्त मन्त्री निर्मला सीतारमणले भारत र फ्रान्स बीचको रणनीतिक साझेदारी लगातार बलियो हुँदै गएको बताउनु भएको छ। पेरिसमा भारत फ्रान्स व्यापार गोलमेजलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, दुई देशहरू तकनिक, नवाचार, ऊर्जा र डिजिटल विकासको क्षेत्रसँगै काम गरिरहेका छन्। श्रीमती सीतारमणले फ्रान्सेली कम्पनीहरू र निवेशकहरूलाई विकसित भारत 2047 को यात्रामा साझेदार बन्न आमन्त्रित गर्नुभयो भने भारत र फ्रान्स एआईको क्षेत्रमा विश्वासिलो साझेदार भएको बताउनुभयो। विगत 10 वर्षमा भारत र फ्रान्स बीचको व्यापार दोब्बर भएको वित्त मन्त्रीले जानकारी दिनुभयो। उहाँले आधार, युपिआई, डिजी लकर र इन्डिया स्ट्याक जस्ता डिजिटल सेवाहरूको पनि उल्लेख गर्दै विश्वको

0: कि भारत का इंटरनेशनल फाइनेंशियल सर्विसेज सेंटर वैश्विक वित्तीय केंद्र के रूप में तेजी से विकसित हो रहा है और इसमें निवेश तथा वित्तीय सेवाओं के नए अवसर उपलब्ध हैं। समाचार कक्ष से अमीशा।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Khersang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। जापानका प्रधानमन्त्री सनाए तकाइची भारतको सफल भ्रमण गरी स्वदेश फर्किनु भएको छ। उहाँलाई केन्द्रीय राज्य मन्त्री डाक्टर जितेन्द्र सिंहले नयाँ दिल्लीबाट विदाई दिनुभयो। उहाँले नयाँ दिल्लीमा भएको 16 भारत जापान वार्षिक शिखर सम्मेलनमा भाग लिनुभएको थियो। विदेश मन्त्रालयले यो भ्रमणले भारत र जापान बीचको रणनीतिक साझेदारीलाई अझ बलियो बनाएको बताएको छ। दुवै देशले हिन्द प्रशान्त क्षेत्रमा साझा विकास, समृद्धि र शान्ति, स्थिरता र सहयोगको प्रवर्धनका लागि आफ्नो प्रतिबद्धतालाई दोहोऱ्याएका छन्। यसैबीच धेरै जापानी समाचार पत्र र मिडिया संस्थानहरूले नयाँ दिल्लीमा आयोजित 16 भारत जापान वार्षिक शिखर सम्मेलनलाई सकारात्मक रूपमा प्रकाश पारेका छन्। उनीहरूले रणनीतिक र आर्थिक सहित धेरै क्षेत्रहरूमा दुई देशबीच बढ्दो सम्बन्धलाई रेखाङ्कित गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी प्रधानमन्त्री सनाए तकाइचीले वार्षिक शिखर सम्मेलनमा द्विपक्षीय सहयोगका सबै क्षेत्रहरूको समीक्षा गर्नुभयो र तिनीहरूलाई सुदृढ पार्न कदमहरू चाले। लोकसभाका अध्यक्ष ओम बिरलाले कोलकाताको न्यू टाउन कन्भेन्सन सेन्टरमा पश्चिम बङ्गाल विधानसभाका नवनिर्वाचित सदस्यहरूका लागि दुई दिने संसदीय तथा विधायी कार्यक्रमको उद्घाटन गर्नुभयो। उद्घाटन समारोह अघि श्री बिरलालाई गार्ड अफ अनरबाट सम्मानित गरिएको थियो। उद्घाटन समारोहमा पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारी, संसदीय मामिला मन्त्री किरेन रिजिजु, राज्यसभाका उपाध्यक्ष हरिवंश सिंह, विधानसभाका विपक्षी दलका नेता रीता व्रत बेनर्जी र विधानसभाका अध्यक्ष रथिन्द्र बोस उपस्थित थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शुभेन्दु अधिकारीले वर्तमान पश्चिम बङ्गाललाई श्यामा प्रसाद मुखर्जीले 1947 बङ्गालको तत्कालीन विधान परिषदमा समावेश गर्ने प्रयासमा महत्त्वपूर्ण योगदान दिनुभएको बताउनुभयो। उहाँले भन्नुभयो, अघिल्लो राज्य सरकारको समयमा लोकतान्त्रिक प्रणाली र विधायिका प्रक्रिया पूर्ण रूपमा ध्वस्त भएको थियो। श्री अधिकारीले भन्नुभयो, बङ्गाललाई फेरि समृद्ध बनाउनका लागि सत्तारूढ दल र विधानसभामा विपक्षी दल दुवै मिलेर काम गर्नुपर्नेछ। उहाँले विकास भी र विरासत भी को नारालाई उल्लेख पनि गर्नुभयो। भूकम्प प्रभावित भेनेजुएलामा भारतले अपरेसन अमिस्ताद अन्तर्गत मानवीय र चिकित्सा सहायतामा अझ तीव्र गरेको छ। विदेश मन्त्रालयले सोसियल मिडियामा राहत कार्यको तस्विर साझा गर्दै भारतीय सेनाको फिल्ड अस्पतालले त्यहाँ रहेका पीडितलाई निरन्तर आपतकालीन चिकित्सा सेवा प्रदान गरिरहेको जनाएको छ। यसैबीच भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले 7 दिने राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ। यसैबीच गत 24 जुनमा गएको महाभूकम्पमा परिमृत्यु हुनेको सङ्ख्या 2,595 पुगेको छ। यस्तै 12,000 भन्दा बढी घाइते भएका छन् भने 189 भवन ध्वस्त भएका छन्। मौसम विभागले गुजरात, कोंकण, गोवा, मध्य महाराष्ट्र, उडिसा र पश्चिम मध्य प्रदेशमा भोलिसम्म मुसुलधारे वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। छत्तिसगढ, पूर्वी मध्य प्रदेश, उत्तर प्रदेश र विदर्भमा पनि मेघगर्जन र चट्याङ पर्ने पूर्वानुमान गरिएको छ। महाराष्ट्रका धेरै भागहरूमा आज भारी वर्षा जारी छ। यसरी नै मुम्बईमा लगातार 4 दिन पनि भारी वर्षा भएको छ। मौसम विभागले मुम्बईमा आगामी 3 दिनको लागि अरेन्ज अलर्ट जारी गरेको छ। पछिल्लो 24 घन्टामा सहरका केही भागहरूमा 150 मिलिमिटर भन्दा बढी वर्षा रेकर्ड गरिएको छ। यो समाचार युट्युबमा @AIR Khersang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले वार्षिक अमरनाथ यात्रालाई देशको आध्यात्मिक परम्परा र सांस्कृतिक एकताको अनन्त अध्याय भएको बताउनुभयो। वित्त मन्त्री निर्मला सीतारमणले भारत र फ्रान्स बीचको रणनीतिक साझेदारी लगातार बलियो हुँदै गएको बताउनु भएको छ। पश्चिम बङ्गाल विधानसभाका नवनिर्वाचित सदस्यहरूका लागि 2 दिने संसदीय तथा विधायी कार्यक्रम सुरु भएको छ। मौसम विभागले गुजरात, कोंकण, गोवा, मध्य महाराष्ट्र, उडिसा र पश्चिम मध्य प्रदेशमा भोलिसम्म मुसुलधारे वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

0: हवस् त श्रोता, लोकगीतको कार्यक्रम आजलाई यतिमा नै। सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवालाई।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा

राज्यका सीमा क्षेत्री विषय छ। भारतले 8 अरब डलरको वित्तीय प्रतिबद्धता सहित 10 वर्षमा 16,000 जहाजहरू पुनः प्रयोग गर्ने लक्ष्य राखेको छ। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। भारत र युरोपेली संघले दिगो जहाज पुनः चक्रणमा सहयोग सुदृढ पार्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेका छन्। दुवै पक्षले युरोपेली संघ जहाज पुनचक्रण नियमन अन्तर्गत भारतीय जहाज पुनचक्रण सुविधाहरू समावेश गर्ने भएको प्रगतिमा विश्वास व्यक्त गरेका छन्। भारतले अर्को दशकमा लगभग 16,000 जहाजहरू पुनः प्रयोग गर्ने लक्ष्य राखेको छ र देशले जहाज निर्माण र जहाज पुनचक्रण क्षेत्रहरूको वृद्धिलाई समर्थन गर्न 8 अरब डलरको वित्तीय प्रतिबद्धता घोषणा गरेको छ। केन्द्रीय बन्दरगाह दुवानी तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवाल र वातावरण जल लचिलोपन तथा प्रतिस्पर्धी परिपत्र अर्थतन्त्रका लागि युरोपेली आयुक्त जेसिका रोसवाल बीचको छलफलमा दुवै पक्षले ईयू नियामक ढाँचा अन्तर्गत मान्यता खोज्ने भारतीय जहाज रिसाइक्लिङ यार्डहरूको लागि चलिरहेको लेखा परीक्षण र अनुपालन प्रक्रियाको समीक्षा गरे। 30 भन्दा बढी भारतीय जहाज रिसाइक्लिङ यार्डहरूले ईयू मान्यताको लागि आवेदन दिएका छन्, जसमध्ये 6 यार्डहरू हाल अनुपालन र स्वीकृति प्रक्रियाबाट गुज्रिरहेका छन्। 3 जहाज रिसाइक्लिङ सुविधाहरूले सबै आवश्यक अनुपालन प्रक्रियाहरू सफलतापूर्वक पूरा गरेका छन् र अब ईयू जहाज रिसाइक्लिङ नियमन ढाँचा अन्तर्गत समावेशको लागि आवेदन दिन योग्य छन्। प्रधानमन्त्री श्री नरेन्द्र मोदीको गतिशील नेतृत्वमा भारत विश्वको अग्रणी जहाज रिसाइक्लिङ राष्ट्रको रूपमा देखा परेको छ र सुरक्षित वातावरणीय रूपमा दिगो र जिम्मेवार जहाज रिसाइक्लिङको लागि विश्वव्यापी केन्द्रको रूपमा आफ्नो स्थितिलाई निरन्तर बलियो बनाउँदैछ भनी श्री सर्वानन्द सोनोवालले भन्नुभयो। व्यापार तथा विकास सम्बन्धी संयुक्त राष्ट्र सम्मेलनको पछिल्लो अनुमान अनुसार विश्वव्यापी जहाज पुनचक्रणमा भारतको हिस्सा 2024मा 30.1% बढेर 2025मा 35.4% पुगेको छ। देशले 2025मा 2.99 मिलियन ग्रस टन जहाजहरू पुनचक्रण गरियो, जुन 2024मा पुनचक्रण गरिएको 1.86 मिलियन जीटी भन्दा लगभग 60% वृद्धि हो। भारत सरकारले लेखा परीक्षण निरीक्षण र नियामक अनुपालनको पारदर्शी प्रक्रिया मार्फत भारतीय जहाज पुनचक्रण यार्डहरूको सूचीकरणलाई सहज बनाउँदैछ। मन्त्रीले उल्लेख गर्नुभयो, भारतीय सुविधाहरूले अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्न पूर्वाधार सञ्चालन अभ्यासहरू तरोन्नति गर्न महत्वपूर्ण लगानी गरेका छन्, जसले दिगो समुद्री विकास र जिम्मेवार पुनचक्रणप्रति देशको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। भारतीय जहाज पुनचक्रण सुविधाहरूलाई बलियो वातावरणीय पूर्वाधार र कामदार कल्याणकारी उपायहरूद्वारा समर्थित छ, जसमा फोहोर प्रशोधन प्लान्टहरू, वैज्ञानिक फोहोर व्यवस्थापन प्रणालीहरू, रेडक्रस सोसाइटीहरूद्वारा समर्थित बहुविशेष स्वास्थ्य सेवा सुविधाहरू र कामदारहरूको लागि समर्पित आवास समावेश छन्। श्री सोनोवालले वातावरणीय अनुपालन, कामदार सुरक्षा र सञ्चालन पारदर्शिताको उच्चतम मापदण्डहरू निरन्तर कायम राख्न सरकारले आवधिक र अघोषित रूपमा निरीक्षण गर्ने कुरा पनि दोहोर्याउनुभयो। भारतको दीर्घकालीन दृष्टिकोणलाई प्रकाश पार्दै श्री सोनोवालले भन्नुभयो, अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त भारतीय रिसाइक्लिङ सुविधाहरूको संख्या विस्तार गर्नाले रोजगारी सृजना गर्दै र समुद्री दिगोपनलाई सुदृढ गर्दै वातावरणीय रूपमा स्वस्थ रिसाइक्लिङ अभ्यासहरूलाई प्रवर्धन गरेर विश्वव्यापी सर्कुलर अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउनेछ।

समय अपराह्न 3 बजिरहेछ र श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवा र अबको समय हो फ्लेम संगीतको। ताउनोस् केही क्षण मनोरञ्जन गरौँ।

संगीतमा जीवनको स्पन्दन लुकेको हुन्छ। हरेक धुन, ताल र लयले जीवनको उतार चढाउलाई सम्झाइरहेको हुन्छ। यसैले सङ्गीत जीवनसँग गहिरो रूपमा जोडिएको हुन्छ। प्रकृतिको हरेक आवाजमा सङ्गीत लुकेको हुन्छ। चराको चिरबिर, खोलाको कलकल, वर्षाको झरी र हावाको सुसाहटले हामीलाई प्रकृतिको मधुर धुन सुनाउँछ। र अब यसै क्रममा अब अघिल्लो कोसेली स्विकानोस फिल्म रोगबाट केको शर्मा, शब्दकार निलेश मिश्र अनि सङ्गीतकार एम एम करिम।

जीवनमा संगीत भए मनमा शान्ति, सम्बन्धमा मिठास र समाजमा सद्भाव बढ्छ। यसैले भनिन्छ, संगीतले संसारलाई अझ सुन्दर र मानवीय बनाउँछ। र श्रोता, हामी कार्यक्रमको अन्त अन्ततिर आइसकेका छौँ र यो अन्तिम गीत यहाँहरूको निम्ति फिल्म ह्याप्पी न्यु इयरबाट श्रेया घोषाल अनि अरिजित सिंहको युगल शर्मा, शब्द इर्शाद कामिलको अनि सङ्गीत विशाल शेखरको।

0: असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले हिजो नयाँ दिल्लीको रेल भवनमा केन्द्रीय रेल सूचना प्रविधि र इलेक्ट्रोनिक्स मन्त्री अश्विनी वैष्णवसँग भेट गर्नुभयो अनि राज्यको औद्योगिक अनि पूर्वाधार विकाससँग सम्बन्धित धेरै महत्त्वपूर्ण मुद्दाहरूमा छलफल गर्नुभयो। बैठकमा मुख्यमन्त्रीले केन्द्रीय मन्त्रीप्रति आभार व्यक्त गर्दै भारतको उदीयमान सेमी कन्डक्टर क्षेत्रमा प्रमुख भूमिका हासिल गर्न राज्यलाई केन्द्रको मार्गदर्शन र सहयोगको आवश्यकता रहेको बताउनुभयो भने असममा सेमी कन्डक्टर निर्माण प्याकेजिङ र सम्बन्धित अपस्ट्रिम अनि डाउनस्ट्रिम उद्योगहरूको विकासका लागि केन्द्रको सहयोगको अनुरोध गर्नुभयो। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले बिहिबार केन्द्रीय संसदीय मामिला तथा अल्पसंख्यक मामिला मन्त्री किरण रिजिजूसँग उहाँको सरकारी निवासमा भेट गर्नुभयो र राज्यमा हालैको बाढीबाट प्रभावित क्षेत्रमा राहत पुनर्वास अनि पुनर्निर्माण कार्यहरूको बारेमा विस्तृत छलफल गर्नुभयो। सोसियल मिडियामा एक पोस्ट साझा गर्दै मुख्यमन्त्रीले बाढीको अवस्थाको जायजा लिन हालैको असम भ्रमण गरेकोमा केन्द्रीय मन्त्रीलाई धन्यवाद दिनुभयो। बैठकमा मन्त्रीले राहत र पुनर्स्थापना कार्यलाई थप प्रभावकारी बनाउन धेरै महत्त्वपूर्ण सुझावहरू पनि दिनुभयो। बैठकमा मुख्यमन्त्रीका अतिरिक्त मुख्य सचिव के द्विवेदी र असम भवनकी रेजिडेन्ट कमिश्नर कविता पद्मनाभन पनि उपस्थित थिए। असमलाई पूर्वी भारतको प्रमुख व्यापारिक केन्द्र बनाउने उद्देश्यले राज्यमा 6 नयाँ विमानस्थलहरू निर्माण गर्ने योजनालाई तीव्रता दिइनेछ। यसका साथै हाफलोङमा हेलिपोर्ट निर्माण र सिल्चरमा नयाँ विमानस्थलको निर्माणलाई पनि तीव्रता दिइनेछ। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्मा र केन्द्रीय नागरिक उड्डयन मन्त्री के राममोहन नायडू बीच हिजो भएको भेटमा यी मुद्दाहरूमा विस्तृत छलफल भएको थियो। बैठकले राज्यको हवाई पूर्वाधार सुदृढीकरण र हवाई सम्पर्क विस्तारमा विशेष जोड दिएको छ। बैठकमा असमलाई लगानी व्यापार तथा क्षेत्रीय सम्पर्क सञ्जालको प्रमुख केन्द्र बनाउने उद्देश्यका साथ विभिन्न हवाई परियोजनाहरूको प्रगतिको समीक्षा गरियो। मेघालयका मुख्यमन्त्री कोनाड के साङमाले हिजो राज्यको शिक्षा प्रणालीलाई सुदृढ गर्न सिलङमा मेघालय शिक्षक प्रशिक्षण एकाडेमी MTTA को उद्घाटन गर्नुभयो। खास गरी शिक्षकहरूको तालिममा लामो समयदेखिका कमी कमजोरीहरूलाई यस प्रतिष्ठानले सम्बोधन गर्ने उहाँको भनाइ छ। PGI 2.0 र परख राष्ट्रिय सर्वेक्षण 2024 जस्ता राष्ट्रिय मूल्याङ्कनमा सामना गर्ने चुनौतीहरूलाई मध्यनजर गर्दै एकाडेमी स्थापना गरिएको हो। यी मूल्याङ्कनहरूमा विद्यार्थीहरूको सिकाइको सन्दर्भमा मेघालय सबैभन्दा तल थियो। मणिपुर पुलिसले एकीकृत आपतकालीन राहत प्रणाली स्थापना गर्ने केन्द्र सरकारको पहलको एक भागको रूपमा आपतकालीन राहत सहायता प्रणाली 112 बलियो बनाएको छ। पुलिसले एकल आपतकालीन नम्बर 112 मार्फत नागरिकहरूलाई द्रुत समन्वित र पहुँच योग्य आपतकालीन सहायता प्रदान गर्न एक एकीकृत प्लेटफर्म विकसित गरेको छ। नागरिकले पुलिसको आकस्मिक सेवा एम्बुलेन्स र आकस्मिक सेवा महिला हेल्पलाइन बाल हेल्पलाइन राज्य आपदा तथा परिवहन विभागको आकस्मिक सेवाका लागि 112 डायल गर्न सक्नेछन्। मिजोरम सरकारले दृष्टिविहीनहरूका लागि शैक्षिक अवसर हरू सुधार गर्न टोयोटा किर्लोस्कर मोटरसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। यो सम्झौताले राज्यका दृष्टिविहीन व्यक्तिहरूलाई सहायक प्रविधि र सिकाइ स्रोतहरू प्रदान गर्नेछ। समाज कल्याण महिला तथा बाल विकास मन्त्री लाल रिनपुईको उपस्थितिमा मिनको साद सम्मेलन हलमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो। सुश्री लाल रिनपुईले सम्झौता पत्रको स्वागत गर्दै यसलाई दृष्टिविहीन व्यक्तिहरूको लागि समावेशी शिक्षा र आत्मनिर्भरता प्रवर्धन गर्ने दिशामा एक महत्त्वपूर्ण कदम भनेर बताइन्। सिक्किममा गृह मामिला सम्बन्धी संसदीय स्थायी समितिको एक प्रतिनिधि मण्डलले राज्यको 2 आधिकारिक भ्रमणको एक भागको रूपमा नाथुला पासको भ्रमण गर्यो। ब्ल्याक क्याट डिभिजनका जेनरल अफिसर कमान्डेन्ट मेजर जेनरल आशिष नेगीले नाथुला पासमा प्रतिनिधि मण्डललाई स्वागत गरे। प्रतिनिधि मण्डलले सैनिक अधिकारीहरूसँग अन्तर्क्रिया गर्नका साथै सीमा व्यवस्थापन तथा राष्ट्रिय सुरक्षाका विभिन्न पक्षहरूबारे विस्तृत जानकारी लिएका थिए। उक्त सत्रमा सीमा प्रबन्धन, सीमा पार आवागमनको नियमन, सञ्चार तथा सम्पर्क सञ्जाल, नागरिक सैनिक समन्वय र पूर्वाधार विकास लगायतका विषयमा छलफल भएको थियो। सदस्यहरूलाई सेनाको परिचालन पूर्व तयारी र नथुला क्षेत्रको रणनैतिक महत्त्वको बारेमा जानकारी गराइएको थियो। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो। समाचारको क्रममा 3:45 पुनः समाचार लिएर उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग र अबको अघिल्लो क्रममा प्रस्तुत छ कार्यक्रम विश्वमा हामी।

0: नमस्कार। नेपाली प्रसारण सेवाको विशेष कार्यक्रम विश्वमामीको आजको अङ्कमा यहाँलाई स्वागत छ। अनि आजको अङ्क समर्पित छ माउन्टेन म्यान अफ इन्डियामाथि। नमस्कार, म कार्यक्रम सञ्चालक निर्मल गुरुङ लिएर उपस्थित भएको छु कार्यक्रम विश्वमा हामीको साथ। आज म जुन व्यक्ति विशेष बारे कार्यक्रम विश्वमा हामीमा बताउन गइरहेको छु उसको कथा सुनि असम भन्ने कुरो नै हुँदो रहेन रहेछ भनेर हामी सोच्न सक्छौँ। मुगल सम्राट शाहजहाँले आफ्नो पत्नी मुमताजको यादमा आगरामा ताजमहल बनाए, जो आज विश्वको प्रमुख सात धरोहरमध्ये एक हो। यहाँ लाखौँको सङ्ख्यामा प्रतिवर्ष देशी अनि विदेशी पर्यटकहरू आउने गर्छन्। यस्तै एक व्यक्ति जसले आफ्नो पत्नीको दुःखद मृत्युपछि हिमाल चिरी सडक निर्माण गरे, आऊ आज हामी उनी बारे जानकारी लिऊ।
1: जिस असंभव काम को संभव करने के बाद क्या कहना चाहेंगे?
2: हम तो ये कहेंगे कि भगवान के भरोसे मत बैठे। कहाँ पता भगवान हमरे भरोसे बैठा हो।
0: हाम्रो आजको विश्वमा हामी कार्यक्रमको सुपर हिरो कहीँ बाहिरबाट होइन तर हाम्रो देश भारतबाट छ। अनि तिनको नाम हो दशरथ माझी। उनको कहानी बिहारको गेहलोर जिल्लाबाट सुरु हुने गर्छ। पछि गएर दशरथ माझीलाई सबैले माउन्टेन म्यान भनेर चिन्न थाले। दशरथ माझीको जन्म सन् 1934 मुसाहार जातिमा भएको थियो। मुसाहार जाति भन्नाले भारतको एक अति नै पछौडे जातिहरूमध्ये एक बुझिन्छ। सुन्नमा अचम्म लाग्छ कि यसै जातिबाट उठेर एक व्यक्तिले सम्पूर्ण पहाड नै काटी गाउँवासीको निम्ति सडक बनाए। सानैदेखि दशरथले आफ्नो गाउँलेहरूले आफ्नो गाउँ अघिको 300 फिट विशाल पहाडलाई धेरै कठिनाइहरूको सामना गर्दै चढ्ने गरेको देख्थे। यहाँसम्म कि गाउँका नारीहरू पनि पानी लिन त्यसै पहाड चढी पल्लोपट्टि गई पानी ल्याउने गर्थे। यही दुःख कष्टदेखि दशरथ सानैमा नै काम गर्न भनी घरबाट निस्के अनि लगभग 193 किलोमिटर पैदल हिँडी धनबाद पुगे, जहाँ तिनले कोइला खदानमा काम गरे। लगभग 7 वर्ष त्यहाँ काम गरेपछि दशरथ आफ्नो पैतृक गाउँ फर्के, जहाँ तिनले खेतबारी गरी जीविका धान्न थाले। त्यसपछि दशरथले फाल्गुनी देवीसित विवाह गरे। उनीहरूबाट 2 नानीहरू भए। अब सोच्नुहुँदै होला कि यतिका कष्टदायक जीवन बिताइरहेका दशरथले फेरि किन एउटा सिङ्गो पहाडलाई काटी सडक मार्ग बनाए त? कुरो सजिलो छैन। दशरथको गाउँघरमा मानिसहरूको आधारभूत सुविधाहरू थिएन। बाटोको समस्या, पानीको समस्या, अस्पतालको समस्या इत्यादि। गाउँमा कुनै बिरामी भए लगभग 40 मिल हिँडी दुर्गम पहाड चढी अस्पताल पुग्न पर्थ्यो। यसैबीच दशरथको जीवनको सबैभन्दा दुःख दिन आयो सन् 1960। एक दिन जब दशरथ काम गरिरहेका थिए, नानीहरू पनि घरमा थिएन, स्वास्नी पानी लिन भनी पहाडतिर गएका थिए। यसैबीच एउटा घटना घट्यो। दशरथकी स्वास्नी पानी ल्याउने क्रममा पहाडबाट लडे अनि गम्भीर घाइते भए। दशरथले जब यो कुरा सुने तब तिनी दौडी दौडी घटनास्थलमा पुगे। स्वास्नी फाल्गुनी गम्भीर घाइते थिए। तिनलाई गहिरो चोट लागेको थियो र अति शीघ्र अस्पतालमा लगी उपचार गर्नुपर्ने थियो। दशरथलाई ठुलो वज्रपात भयो। अस्पताल 600 मिल टाढो, फेरि भएन बिचमा 300 फिटको विशाल पहाड। तिनले स्वास्नीलाई पीठमा बोकी जसोतसो अस्पताल पुर्याए, तर चोट धेरै भएर रगत पुरा बगेको कारणले गर्दाखेरि अस्पताल पुग्दा नपुग्दा नै तिनकी स्वास्नी फाल्गुनी देवीको मृत्यु भइसकेको थियो।
1: बहुत अकड़ है तोरा में, बहुत जोर है। अरे भरम है भरम। देख देख कैसे उखाड़ते हैं अकड़ तेरी।
3: वो मेरी जिंदगी को खराब किया है। हम तेरा बच्चे

आफ्नी स्वास्नी फाल्गुनीको मृत्युपछि दशरथले विभिन्न सरकारी एकाइहरूको चक्कर काटे कि यो पहाड तोडी त्यहाँ सडक बनाइदिनु भनी। तर दुर्भाग्यको कुरो, सरकारले यस गरिब मानिस दशरथको कुरोमा कुनै ध्यान नै दिएन। तब दशरथले ठाने कि त्यसो भए आफू स्वयं नै अब यस कार्यमा लाग्ने अनि हातमा हतियार लिई पहाड काट भनी घरबाट निस्के। एउटा लक्ष्य लिएर निस्केको दशरथले गाउँवासीलाई पनि गुहार मागे, तर तिनको यस कुरामाथि कसैले समर्थन गरेन र सहयोग पनि गरेनन्। यसो हुँदा दशरथ एक्लै हातमा एउटा छिनो अनि मार्तोल लिई घरबाट निस्के। यो कुरो हो सन् 1960 तिरको। दशरथले घरमा रहेको 3 बाख्राहरू बेची छिनो अनि कतिपय हतियारहरू किने। यो पहाड तोड्न त्यति सजिलो थिएन, यसलाई तोड्न ठुल्ठुला मानिसहरूको आवश्यकता थियो। यी सबै सुविधाहरू दशरथकोमा थिएन, त्यो त एउटा मार्तोल अनि छिनो अनि साथमा सबैभन्दा ठुलो उनकोमा हिम्मत। जब दशरथले दिन रात एक गरी पहाड काट्न सुरु गरे तब गाउँवासीले तिनलाई पागल भने अनि सबैले 1-2 दिनपछि थाकेर घर फर्किन्छ नि भनी सोचे पनि। तर समयलाई अर्कै कुरो मन्जुर थियो। दशरथ परिवारको पेट भर्न गाउँमा अर्को खेतमा बिहानै उठी काम गर्न जान्थे र त्यहाँ काम सकेपछि तिनी सोझै पहाड काट्न त्यही स्थानमा जान्थे। उनी थाक्दैन पनि थिए। तिनले त्यस पहाडमा रहेका कतिपय चट्टानहरूलाई तोड्न पहिला त्यस चट्टानको नजिक आगो बालिदिन्थे अनि जब चट्टान तात्तिन्थ्यो तब त्यहाँ पानी हालिदिन्थे। यसो गर्नको मुख्य कारण त्यस अवस्थामा छिनो हतियार लगाउँदा चट्टान तोड्न केही सजिलो हुन्थ्यो। दशरथ माझीले आफ्नो प्रयास जारी राखे। उनी धेरैपल्ट स्वयं त्यस चट्टानबाट लडे तरै पनि हार भने खाएनन्। आफ्नो काममा उनी निरन्तर लागिरहे। दिन महिनामा महिना वर्षमा दिन रात गर्मी वर्षा दशरथले केही भनेनन्, आफ्नो काममा तिनी लागि नै रहे। गाउँवासीले तिनको यस्तो परिश्रमदेखि कामदेखि तिनलाई सम्झाउने बुझाउने प्रयास गरे, तर दशरथ माझीले ठानिसकेका थिए कि तिनको गाउँमा कसैले आफ्नो प्रियालाई उसले जस्तो गुमाउने छैन भने। समय बित्दै गयो, गाउँवासीले पनि दशरथको प्रयासले पहाडमा केही परिवर्तन आएको अनुभव गर्न थाले। त्यसपछि गाउँलेहरू दशरथलाई खाना पानीद्वारा सहयोग गर्न थाले। यो कुनै 1-2 वर्षको कुरो थिएन, यहाँ 20 वर्षको कडा परिश्रमको कुरो थियो। अन्तमा लगभग 22 वर्षको कठिन परिश्रम र लगनको फलस्वरूप दशरथले त्यस पहाडको अन्तिम चट्टानलाई पनि तोडे। 22 वर्षको अवधि दशरथले यस पहाडलाई बीचबाट नै काटेका थिए। अब भने यहाँबाट एउटा ठुलो ट्रक कुद्ने सक्ने जग्गा बनियो। जब पहिला गाउँवासीलाई पल्लो गाउँ जान 300 मिल हिँड्न पर्थ्यो भने यो बाटो बनिएपछि अब केवल 3-4 मिल मात्र मानिसहरूलाई हिँड्न पर्थ्यो। अनि यो सबै सम्भव भए त दशरथ माझीको कठोर परिश्रमको फलस्वरूप। यस सफलतापछि दशरथ माझीलाई गाउँवासीले यति मान सम्मान दिए कि दशरथले सपनामा पनि यस्तो सोचेका थिएनन्। अब भने यही मार्ग भएर गाउँवासी यातायात गर्न थाले, काम गर्न टाढा टाढा जान थाले, नानीहरू स्कुल पढ्न थाले। जब दशरथको यस्तो कारनामाको कुरो फैलियो तब विभिन्न स्थानहरूबाट मिडिया च्यानलहरू तिनको इन्टरभ्यू लिन पुगे। त्यसैपछि यिनीहरूले दशरथ माझीलाई माउन्टेन म्यानको उपनाम दिए, जबकि तिनलाई पहिला म्याड म्यान भन्ने गर्थे।

अब भने दशरथ माझीका पुतलाहरू विभिन्न स्थानहरूमा लगाइयो। अहिले आएर सरकारको पनि निन्द्रा खोलियो अनि यही नै एउटा बाटो पिच पनि गरियो। दशरथ माझी चाहन्थे कि

0: तिनको गाउँ नजिक एउटा रेलवे स्टेसन बनियोस् भनी। यसको निम्ति तिनले तत्कालीन प्रधानमन्त्री स्वर्गीय इन्दिरा गान्धीलाई भेट्न भनी ट्रेनमा यात्रा गरे। तर पैसा नहुनुको कारण टिटीले तिनलाई अघिल्लो स्टेसनमा नै धक्का दिएर झारिदिए। तर यहाँ पनि दशरथले हार मानेनन्। तिनले दिल्लीको रहल 600 मिलको यात्रा पैदल नै पुरा गरे। उनी दिल्ली पुगे, तर त्यहाँ तिनको कुरा सुन्ने कोही थिएन। तिनलाई सबैले धक्का दिएर तिरस्कार गरे।
1: मैडम जी, ये दशरथ मांझी हैं, 12 साल से पहाड़ खोद रहे हैं लोगों की भलाई के लिए, इनकी कुछ मदद हो जाती तो।
0: सन्ध जातिर पनि तिनले जग्गा जग्गा गएर पैसा उठाए, तर तिनलाई सफलता भने हात परेन। त्यसै समय सन् 2006 तिनको भेट तत्कालीन बिहारको मुख्यमन्त्री नीतिश कुमारसित भयो। अबसम्म तिनको नाम भारतभरि फैलिसकेको थियो भने बिहारमा त दशरथ माझीलाई नचिन्ने सायदै कोही पनि थियो होला। यही समय दशरथ माझीले यहाँ मुख्यमन्त्री समक्ष पक्का रोडको माग पनि गरे, जो मुख्यमन्त्रीले पुरा पनि गरे। अनि दशरथ माझीलाई तिनकै गाउँमा 5 एकर जमिन पनि दान दिए। तर दशरथको महान त्याग, त्यसै जमिनलाई दशरथ माझीले अस्पताल बनाउन भनी दान दिए। दशरथ माझीलाई कतिपयले पक्का घर पनि दिने प्रस्ताव गरिएको थियो भने पनि सबै प्रस्तावलाई तिनले अस्वीकार गरे। तिनी भन्ने गर्थे कि तिनले देखेको सपना सबै पुरा भयो। यसैबीच 17 अगस्त 2007 गल ब्लडर क्यान्सरको कारण दशरथ माझीले सधैँको निम्ति यस संसारदेखि बिदा लिए।

तिनको मृत्यु दिल्लीको एम्समा भएको थियो भने तिनको पार्थिव शरीरलाई तिनकै पैतृक गाउँ गेलोर ल्याइयो अनि यहाँ नै तिनको अन्तिम संस्कार गरियो। तिनको संसार त्यागको 4 सालपछि यो रोड पूर्णतः तयार भयो भने यस मार्गमा निर्मित गेटलाई दशरथ माझीद्वारा नामकरण गरियो। तिनको नामको डाक टिकट पनि दुनियाँमा चलिरहेको छ भने तिनको स्मृतिमा कतिपय फिल्म अनि वृत्तचित्रहरू पनि बनाइएको छ। यस्ता थिए माउन्टेन म्यान अफ इन्डिया दशरथ माझी।

0: लौ त श्रोता महानुभावहरु, आज नेपाली प्रसारण सेवाको विशेष कार्यक्रम विश्वमा हामीले माउन्टेन म्यान यानि कि दशरथ माझीबारे जान्ने प्रयास गर्दा गर्दै देवलको घडीले हामीलाई बिदा माग्ने सङ्केत गरिरहेको छ र आगामी दिनहरूमा फेरि भेट्ने वचनको साथ आजलाई भने बिदा चाहन्छु। हवस् त, नमस्कार।
1: बदल पहाड़ों की तस्वीर रच दिया इतिहास, उसने रच दिया इतिहास।

नमस्कार। अघिल्लो कार्यक्रमको चरणमा अब प्रस्तुत भइरहेको छ कार्यक्रम विविध चर्चा। विविध चर्चाको आजको कार्यक्रममा हाम्रा आदरणीय श्रोताहरूलाई पहिरोबारे केही बताइरहेको छु। वर्षायामको मौसम छ। पहाडी क्षेत्रहरूमा यस समय विभिन्न स्थानहरूमा पहिरो जाने गर्छ। यसैलाई ध्यानमा राख्दै पहिरो भनेको के हो अनि पहिरो जाँदा हामीले विशेष कुन कुन कुरोमा ध्यान दिनुपर्छ त्यसबारे जानकारी दिइरहेको छु। के तपाईँले पहिरो सुनेको वा देख्नुभएको छ? पहाडका कतिपय सडकहरू पहिरोको कारण बन्द भएको खबर सुन्नुभएको त अवश्य नै छ होला। ठिक छ, यस कार्यक्रम अन्तर्गत आज पहिरोको अर्थ, पहिरोको प्रभाव, पहिरोको कारण अनि रोकथाम वा हटाउन प्रयास आदिबारे जानकारी लिनेछौँ। पहिरो एक प्राकृतिक घटना हो, तर त्यहाँ धेरै मानव गतिविधिहरू संलग्न छन् जसले ठूलो मात्रामा पहिरोको आवागमनलाई निम्त्याउँछ। पछिल्लो समय पहिरोको कारण दिनदिनै बढ्दै गएको र यसको मुख्य कारण वन जङ्गलको विनाशले नै रहेको हामीले पाउँछौँ। बाँच्नको लागि यी मानव गतिविधिहरू निगरानी गर्न अति आवश्यक छ। ढुङ्गा वा भग्नावेश आदि ढलानबाट ओर्लिने कार्यलाई पहिरो भनिन्छ। यो एक प्रकारको मास वेस्टिङ हो जसले गुरुत्वाकर्षणको प्रभाव अन्तर्गत कुनै पनि द्रव्यमान, माटो वा चट्टानको गतिलाई जनाउँछ। यो प्राकृतिक प्रकोप मध्ये एक हो र यदि धेरै मात्रामा क्षति भयो भने यसले एक विपत्तिको रूप लिन सक्छ। अक्सफोर्ड लर्नर्स डिक्सनरीका अनुसार पहिरो भनेको माटो, चट्टान इत्यादिको समूह हो जुन पहाड वा चट्टानको ढलानमा खस्छ। पहिरो जानको विभिन्न कारणहरू छन्। हामी तिनीहरूलाई चार वर्गहरूमा वर्गीकृत गर्न सक्छौँ। पहिरोको अर्थ ढलान वा चट्टानबाट केही सामग्री वा भग्नावेश वा चट्टान आदि खस्नु हो जसको कारण यसको मलबाहरू ढलानको आधारमा जम्मा हुन्छ। चट्टानहरू बीचको केही फ्र्याक्चर र चट्टानहरूको झुकाको कारणले गुरुत्वाकर्षण बिना पतन हुन सक्छ। यो एक प्रकारको पहिरो हो जुन ढुङ्गाको टुक्रा तलतिर सरेर त्यसबाट अलग भएपछि हुन्छ। अब पहिरोको कारणहरू। पहिरो विभिन्न कारणले हुने गर्छ जसमध्ये अब हामी केही बारे जानकारी गरिरहेका छौँ। यो भारी वर्षाको कारण पनि हुनसक्छ। रुख, बोट, बिरुवा आदिले माटोको कणलाई घना राख्ने र वन जङ्गलको नाशको कारण पहाडी भेगहरूले आफ्नो सुरक्षात्मक तह गुमाएकोले वर्षाको पानी यी भिराहरूमा बग्ने गरेको कारण वन जङ्गलको नाश पनि पहिरोको मुख्य कारण हो। पहिरो भूकम्पका कारण पनि जान सक्छ। उदाहरणका लागि हिमालयमा भूकम्पले पहाडहरूलाई अस्थिर बनाउँछ र पहिरोलाई निम्त्याउँछ। ज्वालामुखी विस्फोटले पनि कतिपय क्षेत्रहरूमा पहिरोलाई निम्त्याउने कार्य गर्छ। पहाडी क्षेत्रमा सडक र अन्य निर्माण कार्यको क्रममा प्राय पहिरो जाने गर्छ। ठुलो सङ्ख्यामा चट्टानहरूलाई हटाउँदा यसले पहिरोलाई निम्त्याउन सक्छ। उत्तर पूर्वी भारतका क्षेत्रहरूमा पहिरोको कारण कृषि परिवर्तन पनि हुन्छ। बढ्दो जनसङ्ख्याका कारण ठुलो सङ्ख्यामा घरहरू निर्माण भइरहेका छन् जसले ठुलो मात्रामा भग्नावशेषहरू सृजना गर्दै पहिरो जाने गर्छ। अब पहिरोको प्रभाव। पहिरोले सामाजिक र आर्थिक वातावरणलाई असर गर्न सक्छ, साथै अन्य धेरै क्षतिहरू निम्त्याउन सक्छ। अब छोटो अवधिको प्रभावबारे यहाँ बताइरहेको छु। यस क्षेत्रको प्राकृतिक सौन्दर्यमा क्षति पुगेको हुन्छ। जीवन र सम्पत्तिको हानि, सडक अवरोध, रेल लाइनहरूको विनाश, ढुङ्गा आदि खस्दा यातायातको अवरुद्ध। पहिरोको कारणले नदीको पानीको बहाउलाई परिवर्तन गर्छ जसले बाढी पनि निम्त्याउन सक्छ। अब पहिरोको दीर्घकालीन प्रभावहरू के छन् त? परिदृश्य परिवर्तन स्थायी हुन सक्छ। उर्वर भूमि वा खेतीयोग्य जमिनको हानि हुन सक्छ। माटोको क्षय र क्षतिले वातावरणीय समस्या निम्त्याउन सक्छ। जलस्रोतमा पर्न सक्छ असर। केही सडकहरू क्षतिग्रस्त वा स्थायी रूपमा बन्द हुन पनि सक्छ। यी त थिए आंशिक अथवा दीर्घकालीन प्रभावहरूबारे जानकारी। अब पहिरोको रोकथाम र यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ त यसबारे जानौँ।
यसले संवेदनशील क्षेत्रको पहिचान गरी प्राथमिकताको आधारमा यस सम्बन्धमा कारवाही गर्नुपर्छ। पूर्व चेतावनी प्रणाली र अनुगमन प्रणाली अप्नाउनुपर्छ। पहिरोको जोखिममा रहेका क्षेत्रहरू पहिचान गर्न जोखिम नक्साङ्कन गर्न सकिन्छ। जोखिममा रहेका क्षेत्रमा निर्माण कार्यमा प्रतिबन्ध लगाउनुपर्छ। वृक्षारोपण कार्यक्रमलाई अघि बढाउनुपर्छ अथवा यसलाई बृहत रूपमा सञ्चालन गर्नुपर्छ। पहिरोको जोखिममा रहेका क्षेत्रमा विकासमा रोक लगाउने र विद्यमान विकासको संरक्षण गर्न अति आवश्यक ठर्दछ। त्यस्ता जोखिम क्षेत्रमा भवन निर्माण र अन्य प्रयोजनको लागि देशले एउटा सशक्त नियम बनाउन जरुरी छ। पहाडी क्षेत्रमा टेरेस खेती अप्नाउनुपर्छ। पहिरो गएको अवस्थामा बचाउ दल सदैव तत्पर अनि तयार बस्नुपर्छ। के तपाईँलाई थाहा छ, जुन 2013 भारतको केदारनाथमा आएको उत्तर भारतको बाढी पहिरो विश्वको सबैभन्दा घातक पहिरोमध्ये एक थियो। यो प्रकोपमा लगभग 5,700 जनाको मृत्यु भएको थियो। यो भारतमा भएको सबैभन्दा भयानक प्रकोपहरूमध्ये एक थियो। अन्तमा आज हामीले पहिरोबारे धेरै महत्त्वपूर्ण विषयलाई समेट्ने प्रयास गर्यौँ। हामीले यस सम्बन्धित अवधारणाहरू जस्तै कारण, प्रभाव, रोकथाम र न्यूनीकरण आदिलाई समेट्यौँ। त्यसकारण यस्ता विषयहरूबारे जान्न अनि सिक्न हामीलाई धेरै महत्त्वपूर्ण छ अनि आवश्यक पनि छ।

लौ त श्रोता मानवहरू, वर्षायामको यस समयमा हामीले चारैतिर पहिरो गएको खबरहरू सुन्छौँ जान्छौँ। पहिरो एउटा प्राकृतिक आपदा पनि हो, तर कतिपय जग्गामा भन्नु भने मानव सृजित पनि हुनसक्छ। यसैले आकाशवाणीको तर्फबाट हामी निवेदन गर्न चाहन्छौँ, घर छिमेकमा भएका जति पनि खोला नालाहरू छ त्यसलाई बन्द अथवा हामीले मैला कुचेला फाएर बन्द नगरौँ। यदि त्यहाँ बन्द छ भने प्लास्टिकहरू गएर त्यहाँनिर पानीको जुन चाहिँ बाटोलाई अवरोध गर्दछ भने त्यसलाई निकालेर पानीलाई बग्ने सुमार्ग बनाऊ। यसले गर्दा पानी आफ्नो स्थान भएर आफ्नो जग्गा भएर बग्न सक्छ र यसले गर्दा पहिरो जाने खतरालाई हामीले कम गर्न सक्छौँ। ल त श्रोता मानवहरू, यसरी यही आशा अनि भरोसाका साथमा अबलाई पनि विविध चर्चाको कार्यक्रमबाट बिदा माग्दछु। नमस्कार।

प्रधानमन्त्री नरेन्द्र मोदीले वार्षिक अमरनाथ यात्रालाई देशको आध्यात्मिक परम्परा र सांस्कृतिक एकताको अनन्त अध्याय भएको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि राजस्थान र गुजरातको

0: रेड अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। श्री अमरनाथ जीको यात्रा आज बिहान जम्मू कश्मीरको पहलगाम र बालातल मार्गबाट सुरु भएको छ। 57 दिन लामो तीर्थयात्राको क्रममा देशभरबाट लाखौं तीर्थयात्रीहरू अमरनाथ गुफा मन्दिरको दर्शन गर्नेछन्। भगवान शिवको आशीर्वाद लिन र प्राकृतिक रूपमा बनेको बरफको शिवलिङ्गको दर्शन गर्न भक्तहरू लगभग 3,888 मिटरको उचाइमा रहेको पवित्र अमरनाथ गुफामा जान्छन्। यो यात्रा 28 अगस्तका दिन रक्षाबन्धनको दिन समापन हुनेछ।
1: समय धार्मिक उत्साह के साथ पवित्र गुफा में भगवान शिव के आशीर्वाद लेने और शिवलिंग के दर्शन करने के लिए आगे बढ़ रहे हैं। यात्रा के दोनों रास्तों पर यात्रियों को पानी, भोजन और विश्राम स्थल उपलब्ध कराए गए हैं, ताकि इस कठिन यात्रा के दौरान उनकी सुविधा और सुरक्षा सुनिश्चित की जा सके। उत्साहित यात्रियों ने सुविधाओं और व्यवस्थाओं की सकारात्मक प्रशंसा की है।
0: उपराष्ट्रपति सीपी राधाकृष्णनले जम्मू कश्मीरमा वार्षिक अमरनाथ यात्राका लागि शुभकामना दिनुभएको छ। सोसियल मिडिया पोस्टमा उपराष्ट्रपतिले अमरनाथ यात्रा सबैभन्दा पुरानो तीर्थस्थलमध्ये एक भएको बताउँदै यसले देशको आध्यात्मिक सम्पदा र आस्थालाई जोड दिने बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू कश्मीरमा वार्षिक अमरनाथ यात्रा गर्ने तीर्थयात्रीलाई शुभकामना दिनुभएको छ। तीर्थयात्रीहरूलाई लेखेको पत्रमा श्री मोदीले वार्षिक अमरनाथ यात्रालाई देशको आध्यात्मिक परम्परा र सांस्कृतिक एकताको अनन्त अध्यायको रूपमा वर्णन गर्नुभयो। बाबा बर्फानीको दिव्य दर्शन लाखौं भक्तजनको जीवनमा अविस्मरणीय र अत्यन्त शुभ अनुभूति भएको उहाँले बताउनुभयो। प्रधानमन्त्रीले विश्वास व्यक्त गर्दै भन्नुभयो, अमरनाथ यात्राले विश्वास, सांस्कृतिक एकता र शिवाको मूल्यहरूलाई बलियो बनाइरहेछ। गृहमन्त्री अमित शाहले अमरनाथ यात्रा सनातन संस्कृतिप्रति अटुट शक्ति, धैर्य र स्वयंको पवित्र प्रतीक भएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि राजस्थान र गुजरातको भ्रमण गर्नुहुनेछ। उहाँले राजस्थानमा जोधपुर विमानस्थलको नयाँ टर्मिनल भवनको उद्घाटन गर्नुहुनेछ। 480 करोडको यो परियोजनाले वार्षिक 20 लाख यात्री ओसार पसार गर्ने लक्ष्य राखेको छ। उहाँले जोधपुरमा अत्याधुनिक उडान योजनाको पनि सुरुवात गर्नुहुनेछ। यस योजनाको उद्देश्य देशमा हवाई सम्पर्कलाई थप सुधार गर्नु हो। प्रधानमन्त्रीले राजस्थानको बालतोरामा 1,06,000 करोड रुपियाँको विभिन्न विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास पनि गर्नुहुनेछ। यसमा पेट्रोकेमिकल, रेलवे, सडक, ऊर्जा र शहरी यातायातसँग सम्बन्धित परियोजनाहरू समावेश छन्। उहाँले पचपदारमा भारतको पहिलो ग्रिनफिल्ड रिफाइनरी सह पेट्रोकेमिकल कम्प्लेक्स राष्ट्रलाई समर्पित गर्नुहुनेछ। प्रधानमन्त्री मोदीले जयपुर मेट्रो रेल परियोजनाको दोस्रो चरणको शिलान्यास पनि गर्नुहुनेछ, जसको कुल लागत 13,000 करोड भन्दा अधिक रहेको छ। दोस्रो चरणमा प्रहलादपुरदेखि तोडी मोडसम्म 41 किलोमिटर लामो उत्तर दक्षिण मेट्रो कोरिडोर निर्माण गरिनेछ, जसले सीतापुरा र विश्वकर्मा औद्योगिक क्षेत्रका औद्योगिक र आवासीय क्षेत्रहरूलाई 36 स्टेसनहरू मार्फत जोड्नेछ। वित्त मन्त्री निर्मला सीतारमणले भारत र फ्रान्सबीचको रणनीतिक साझेदारी लगातार बलियो हुँदै गएको बताउनु भएको छ। पेरिसमा भारत फ्रान्स व्यापार गोलमेचलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, दुई देशहरू तकनिक, नवाचार, ऊर्जा र डिजिटल विकासको क्षेत्रमा सँगै काम गरिरहेका छन्। श्रीमती सीतारमणले फ्रान्सेली कम्पनीहरू र निवेशकहरूलाई विकसित भारत 2047 को यात्रामा साझेदार बन्न आमन्त्रित गर्नुभयो भने भारत र फ्रान्स एआईको क्षेत्रमा विश्वासिलो साझेदार भएको बताउनुभयो। लोकसभाका अध्यक्ष ओम बिरलाले कोलकाताको न्यू टाउन कन्भेन्सन सेन्टरमा पश्चिम बङ्गाल विधानसभाका नवनिर्वाचित सदस्यहरूका लागि दुई दिने संसदीय तथा विधायी कार्य सम्बन्धित कार्यक्रमको उद्घाटन गर्नुभयो। उद्घाटन समारोह अघि श्री बिरलालाई गार्ड अफ अनरबाट सम्मानित गरिएको थियो।
2: यो समय डिजिटल का समय है, डिजिटल के नवाचार का समय है और एआई टेक्नोलॉजी का भी समय है। आप देश और दुनिया की विधानसभाएं, पार्लियामेंट, उनकी डिबेट, उनकी चर्चाएं, उनके अच्छे अनुभव, उनके विचार, जनता के अच्छे कल्याण, नीतियां, कानून, ये सब आज एक प्लेटफॉर्म पर आप देख सकते हैं। आप दुनिया के बजट देख सकते हैं, देश के अलग राज्यों के बजट देख सकते हैं। हमने माननीय प्रधानमंत्री जी के आग्रह पर एक प्लेटफॉर्म पर सारी देश की विधायी संस्थाओं को ला दिया है। इसलिए डिजिटल संसद में आपको संपूर्ण देश की चर्चा, डिबेट आपको वहां पर मिलेगी।
0: उद्घाटन समारोहमा पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारी, संसदीय मामिला मन्त्री किरेन रिजिजू, राज्यसभाका उपाध्यक्ष हरिवंश सिंह, विधानसभाका विपक्षी दलका नेता ऋतव्रत बनर्जी र विधानसभाका अध्यक्ष रथिन्द्र बोस उपस्थित हुनुहुन्थ्यो। दुई दिने प्रशिक्षण कार्यक्रम कसरी

0: कार्यकारी विधायक बन्ने सदस्यहरूका लागि रीतिरिवाज परम्परा र शिष्टाचार विधान मण्डलमा प्रश्न र अन्य प्रक्रियागत उपायहरूको माध्यमबाट कार्यपालिकाको जवाफदेहिता र राष्ट्रिय ई विधान एप्लिकेसन सहित धेरै प्राविधिक सत्रहरू सहित सञ्चालन गरिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। युवा कार्यक्रम विभागले आज नयाँ दिल्लीमा माई भारतको लागि उद्योग सङ्घको सम्मेलन आयोजना गरेको छ। सम्मेलनमा एसोसिएटेड चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री अफ इन्डिया एसोचेम, फेडरेसन्स अफ इन्डियन चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री फिक्की, अखिल भारतीय व्यापारी परिसङ्घ र भारतीय उद्योग परिसङ्घ लगायतका प्रमुख उद्योग निकायहरू सहभागी छन्। यस कार्यक्रमको उद्देश्य उद्योग सरोकारवालाहरूलाई माई भारत इकोसिस्टमसँग परिचित गराउनु र उद्योग सङ्घहरू, कर्पोरेटहरू र पिएसयूहरूलाई यस पहलमा सामेल हुनु आमन्त्रित गर्नु हो। राष्ट्रपतिले भारतका मुख्य न्यायाधीशको परामर्शपछि आन्ध्र प्रदेश उच्च न्यायालयमा 3 अतिरिक्त न्यायाधीशहरूलाई नियुक्ति गर्नुभएको छ। नियुक्त गरिएका अतिरिक्त न्यायाधीशहरूमा सुनिता गन्धम, अलापति गिरिधर र पुरुषोत्तम कुमार चिन्ताला पुडी रहेका छन्। युनिक आइडेन्टिफिकेसन अथोरिटी अफ इन्डियाले आधार एपको माध्यमद्वारा आधारमा निशुल्क इमेल अपडेट सुविधा सुरु गरेको छ। यो सुविधा 1 जुलाईदेखि 6 महिनाको अवधिका लागि लागू हुनेछ। इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्रालयले बताएको छ, आधार एपमा नयाँ सुविधा सुरु भएपछिको 2 दिनभित्र नै 2.5 लाख भन्दा अधिक मानिसहरूले आफ्ना इमेल ठेगाना अपडेट गरेका छन्। मन्त्रालयले भनेको छ, आधारलाई इमेलसित जोड्दा जब पनि आधार अथेन्टिकेसन प्रमाणीकरणको कुनै रिक्वेस्ट पुरा हुँदछ तब रियल टाइम इमेल नोटिफिकेसन प्राप्त हुँदछ। मन्त्रालयले भनेको छ, यस पहलद्वारा पारदर्शिता बढ्दछ अनि सुरक्षाको एउटा अतिरिक्त स्तर प्राप्त हुँदछ। यसद्वारा आधार नम्बर राख्ने व्यक्तिलाई उसको आधारको प्रयोग कुन कामको लागि भइरहेको छ जानकारी प्राप्त हुँदछ। भूकम्पित भेनेजुएलामा भारतले अपरेसन अमिस्ताद अन्तर्गत मानवीय र चिकित्सा सहायतामा अझ तीव्र गरेको छ। विदेश मन्त्रालयले सोसियल मिडियामा राहत कार्यको तस्विर साझा गर्दै भारतीय सेनाको फिल्ड अस्पतालले त्यहाँ रहेका पीडितलाई निरन्तर आपतकालीन चिकित्सा सेवा प्रदान गरिरहेको जनाएको छ। यसैबीच भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले 7 दिने राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ। यसैबीच गत 24 जुनमा गएको महाभूकम्पमा परि मृत्यु हुनेको संख्या 2594 पुगेको छ। यस्तै 12,000 भन्दा बढी घाइते भएका छन् भने 190 भवन ध्वस्त भएका छन्। मौसम विभागले गुजरात, कोंकण, गोवा, मध्य महाराष्ट्र, उडिसा र पश्चिम मध्य प्रदेशमा भोलिसम्म मुसलधारे वर्षाका लागि रेड अलर्ट जारी गरेको छ। छत्तिसगढ, पूर्वी मध्य प्रदेश, उत्तर प्रदेश र विदर्भमा पनि मेघ गर्जन र चट्याङ पर्ने पूर्वानुमान गरिएको छ। यस्तै महाराष्ट्रका धेरै भागहरूमा आज भारी वर्षा जारी छ। यस्तै मुम्बईमा लगातार 4th दिन भारी वर्षा भइरहेको छ। मौसम विभागले मुम्बईमा आगामी 3 दिनका लागि ओरेन्ज अलर्ट जारी गरेको छ। पछिल्लो 24 घण्टामा सहरका केही भागहरूमा 150 मिलिमिटर भन्दा बढी वर्षा रेकर्ड गरिएको छ। यो समाचार युट्युबमा @AIRKarsang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले वार्षिक अमरनाथ यात्रालाई देशको आध्यात्मिक परम्परा र सांस्कृतिक एकताको अनन्त अध्याय भएको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि राजस्थान र गुजरातको भ्रमण गर्नुहुनेछ। वित्त मन्त्री निर्मला सीतारमणले भारत र फ्रान्स बीचको रणनीतिक साझेदारी लगातार बलियो हुँदै गएको बताउनु भएको छ। केन्द्रीय युवा मामिला एवं खेलकुद मन्त्री डाक्टर मनसुख मान्डविवियाले 2047 विकसित भारतको सपनालाई साकार पार्न देशका युवाहरूको प्रमुख भूमिका रहेको बताउनु भएको छ। र मौसम विभागले गुजरात, कोंकण, गोवा, मध्य महाराष्ट्र, उडिसा र पश्चिम मध्य प्रदेशमा भोलिसम्म मुसलधारे वर्षाका लागि रेड अलर्ट जारी गरेका छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
1: समाचारपछि अबको क्रममा श्रोतालाई सुनाइरहेछौ समूह शर्मा देशभक्ति गीत।